नेपाली विधिका कुरा हामीले बसाल्नेछौँ र त्योभन्दा अगाडि मौसम सम्बन्धी मैले जानकारी दिनुपर्ने हुन्छ र हालै अहिले कार्यक्रमको अडीमा 7:05 गइसकेछ र अहिले हालै मौसम लन्सटोनमा हेर्दाखेरि 12.4 डिग्री सेल्सियस रहेको छ भने होबर्टमा 11.5 डिग्री र जहिले पनि चिसो रहने रसबेरीमा अहिले हालै 3.5 डिग्री रहेछ भने स्वान्सीमा 14.0 यानि कि 14 डिग्री सेल्सियस रहेको छ र हालै क्यानबेरामा अहिले 13.1 डिग्री सेल्सियस रहेको छ र भोलिको मौसमलाई हेर्नुपर्दाखेरि भोलि पानीको चान्सेस 50% कम देखाइएको छ जुन चाहिँ 20% रहेको छ आशा गरौँ भोलिको मौसम राम्रो हुनेछ र त्यसरी नै होबर्टमा अहिले त्यस्तो कमै देखाएको छ जुन चाहिँ 10% रहेको छ र कम्तीमा 7% रहनेछ भने धेरैमा 15% रहनेछ होबर्टमा त्यसरी नै लन्सटोनमा हेर्यो भने कम्तीमा 3 डिग्री सेल्सियस रहनेको छ भने त्यसरी नै धेरैमा 15 डिग्री सेल्सियससम्म रहनेछ भोलि यदि तपाईँहरू कतै ट्राभल गराख्नु भएको छ भने प्लान बनाउनु भएको छ भने पक्कै पनि मौसमलाई हेरेर मौसम सम्बन्धी जानकारी लिएर नै हिँड्नुहोला भन्नु चाहे भन्दै ढिलो नगरिनु पहिलो गीततर्फ मैले बसाउनु चाहेँ पहिलो गीत पुरानो गीत रहेको छ मोहनी लाखलाई चिनो मुयो आटा

एकदमै पुरानो गीत अनि एकदमै मिठो गीत रहेको थियो आदरणीय स्वर सम्राट नारायण गोपाल अनि आशा भोसलेबाट. र अझै पनि याद छ कि मलाई यो गीतहरू धेरै जस्तो बिहे कार्य अनि विभिन्न एउटा उत्सवमा बजाउने गरिन्थ्यो र हरेक समय समयमा यो गीतले मान्छेलाई झस्काइरहने मान्छेलाई एउटा त्यो पछाडि पिछल्लो समयमा पुर्याइराख्ने पनि गर्दछ र एकदम मिठो रहेको थियो. अब भने तपाईँलाई मैले केही नयाँ गीतहरूलाई पनि मैले बजाउन चाहेँ र भर्खरै रिलिज गरिएको गीत रहेको छ. यो चाहिँ उदय सोताङ अनि मनला सोताङबाट रहेछ, साथ कहिलेसम्म हो.

0: साथ कहिलेसम्म हो बाजनजेलीसम्म। एकदम मिठो र उदाहरणीय उहाँ जोडी पनि हुनुहुन्छ, एउटा इक्जाम्पल जोडी मध्ये उहाँहरू पनि पर्नुहुन्छ जहाँसम्म मलाई लाग्छ। र खुवामले प्रश्नबाट मैले सङ्ग्रहित गरेको रुवाईलाई पनि मैले भाषण गर्न चाहेँ। निसुम सूत्र चाम्बाङ फालेङ्गुङ तिन थके पुङबाट लेख्नुभएको छ। यादै यादमा थोरै चाहिँ पिएको थिए, यादै यादमा थोरै चाहिँ पिएको थिए, सँगै मर्न नै यथार्थमा जिएको थिए। थाहा छैन किन टुक्रियो साइनो हाम्रो, थाहा छैन किन टुक्रियो साइनो हाम्रो, जवानीसँगै जिन्दगी दिएको थिए, जवानीसँगै जिन्दगी दिएको थिए। प्रेममा बिछोड अनि प्रेममा वरिपरि रहेर लेखिएको यो रहेको रुवाइरहेको थियो र मान्छेहरूले आफ्नो लागेका कुराहरूलाई, आफ्नो भोगेका कुराहरूलाई, आफ्नो देखेका कुराहरूलाई अभिव्यक्त गर्ने एउटा मिठो विधि पनि जस्तो लाग्छ मलाई यो रुवाई। मैले तपाईँलाई मैले धेरै भाव हुनु भएन, अर्को गीततर्फ सुनाउन चाहेँ मैले। अर्को गीत चाहिँ सुजन चापागाईबाट रहेको छ, सुनौ यो सुजन चापागाईजीबाट।
1: आफूभित्रै पो हुन्छ अरे नि गीतहरूको घर, गाएर म त जोड जोडले खोलालाई सुनाउनेछु, छाडिराख्छु ल यतै जे जति छन् बारी, म त अब नयाँ हुन्छु उडे है, म त सरारा आकाशैभरि, साथी चाहिँ हुन्छ मेरो गाजले सुन्छ।

0: एकदमै मिठो रहेको थियो गाजल सुनसरी सुजन चपागाईबाट र उहाँको गीतलाई अहिले संसारमा हरेक व्यक्तिले जो नेपाली गीत प्रति रुचि राख्छ उहाँहरूले मन पराएको गीतमा रहेछ. उहाँ विशेष गरेर उहाँ गायक मन पराइने गायक पनि रहेको छ. र अब भने फेरि पनि तपाईँ मलाई अर्को रुवाईतिर धकेल्न चाहे बिमल भेटवालबाट. उहाँ चाहिँ हालै अबुधाबी युएईमा बसेर लेख्नुभएको थियो. यी आँखालाई ती आँखाले हेरेको उजुरी छ, यी आँखालाई ती आँखाले हेरेको उजुरी छ, मलाई सम्झी प्रत्येक सास फेरेको उजुरी छ, यी आँखालाई ती आँखाले हेरेको उजुरी छ, मलाई सम्झी प्रत्येक सास फेरेको उजुरी छ. एक पटक पिरतीको अदालतमा गएर हेर, एक पटक पिरतीको अदालतमा गएर हेर, तिम्रो नाममा मेरो नामलाई केरेको उजुरी छ, तिम्रो नाममा मेरो नामलाई कोरेको, तिम्रो मनमा मेरो नामलाई कोरेको उजुरी छ. एकदम मिठो रहेको थियो, प्रेममा बसेर लेख्नुभएको थियो. अब भने अर्को गीततर्फ मैले लान्छ है, र अर्को शिरमा शिरबन्दी.
1: नालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी.

Sirma Sirvandi, Topless on the Sea Park Radio, except in the summer sat on a mammo, Yada Mora Satma, or even a caricum gorima, sat bazera, but this minute we says, I'm a caricum co, modem back my says, or I'm just a bivina, Sanskritic abida, like just the Kotako vita, or bivina, Samaika git, eleven avalle prostitute going or so. र यदि तपाईहरु कुनै समयमा हामीसँग आएर जोडिन चाहनुहुन्छ आफ्नो लागेका कुराहरुलाई आफ्नो लागेका विचारहरुलाई र यदि कुनै मनपर्दो विधिहरु छ भने लेख्नुहुन्छ भने पक्कै पनि हामीसँग जोडेर सुनाउन सक्नुहुन्छ नेपाली कानसम्म भन्दै अब नि अर्को विधिका कुराहरुलाई मैले भन्छु जुन चाहिँ कविता विधि रहेको छ सुनौ यो पहिलो कविता आजको लागि

छोरी तो हो। कुके खद्दी के उमेर छँदै बिहे गरिदिनु। अरे अरुको घर जाने जात हो, तेरे माथि माथि उड्न नदिनु। आत्मसम्मान खोज्ली खुट्टा बाँचिदिनु, स्वतन्त्रता रोज्ली हात ठुन्काइदिनु। छोरी त हो,

0: आफ्नी आमासँग घरधन्दा सिकोस्, नत्र भने बुढाको घरमा निङ्गियो निम्बास इन्द्रामा सिखावा चाहिँ भल्ला नि। छोरी त हो, छोरा जस्तो देश राजी पद्दा कुद्दा कि थोडी न बनाउ, तर छोटा छोटा लुगाफाटा लगाउन नदिनु, घुम्टोभित्र छोपेर राख्नु। यसले पढेर के गर्छ? यसको कर्म चुल्हाको अङ्गारले कोरिसकेको छ र भाग्य चल्किरे बढारिसकेको छ। छोरी त हो, आउँगे त तम्बस चिन्ता लाग्के बेमरा लखाए थर दस, चाँडै बिहे गराएर झन्झट हटपा चापडारी। कहिलेसम्म, कुन दिनसम्म, कति दिनसम्म छोरीलाई भार झन्झट र बोझ सम्झिने? एकचोटि अरूको कसैको सबैको कुरा सुन्न छोडेर तपाईँको छोरीको सपनाको कुरा पनि सोध्नुहोस् त। एकचोटि भन्नुहोस्, छोरी यो संसार विशाल छ, ककडो लातन मात्र माया बिसर आए। छोरी जति पढ्न मन लाग्छ पढ, सिप सिक आफ्नो खुट्टामा उभियो। छोरी म तिम्रो लागि बेहुला खोज्न दस डिबी आइसुम्मा ओल्दा बोल, तिम्रो कामको उज्यालो पछ्याउँदै पछ्याउँदै तिम्रो मन मिल्ने मान्छे तिमीसम्म आइपुग्नेछ। एकचोटि भनेर त हेर्नुहोस्, एङ्हा एङ्दा झन्झट मल्ली बोझा मल्ली, मेरो घरको उज्यालो घरसँगै मेरो नाम उज्यालो बनाउने यो मेरो छोरी हो। एङ्हा एङ्दा के एङ्हा कुके खद्दी के एक बेरा बाकी तोएर।
1: छोरी एकदमै गहन शब्द अनि गहन विषयलाई अँगालिएको यो कविता हराएको थियो, र कविताले समाजले भन्नु नसकेको, समाजमा खुलेर भन्नु नसकेको कुराहरूलाई भनिएका हुन्छन् र लागेका विचारहरूलाई एउटा पोख्ने एउटा राम्रो विधि जस्तो पनि लाग्छ मलाई। र अब नै फेरि पनि अर्को झन्झन्डै समाजका वरिपरि नै लेखिएको यो अर्को रुवाईलाई मैले वाचन गर्न चाहेँ। अनिता लिम्बू इलामबाट खामलाई प्रश्न किताबमा लेख्नुहुन्छ, सबै रुखको हरियो पात के नै पो फरक छ र सबै रुखको हरियो पात के नै पो फरक छ र मान्छे मान्छे एउटै जात के नै पो फरक छ र किन भेदभाव छुवा छुवा छुत अत्याचार देख्नु यहाँ देख्छु यहाँ किन भेदभाव छुवाछुत अत्याचार देख्छु यहाँ काटे सबैको रातो रगत के नै पो फरक छ र काटे सबैको रातो रगत के नै पो फरक छ र पक्कै पनि यो रुवाईले भने जस्तै नै एउटा हामीहरू मान्छेमा हामीहरू मान्यता फरक हुनसक्छ, तर मान्छेको भ्याल हो, मान्छेको उति नै हामीले एकअर्काप्रति रेस्पेक्ट गर्नुपर्छ जस्तो लाग्छ मलाई। र एक दिन पक्कै पनि यो रुवाईले भने जस्तै नै झरी जाने चोलालाई लिएर अहङ्कार किन भने जस्तो लेखिएको थियो यो किताबमा, एकदम मिठो रहेको थियो। अब तपाईँलाई मैले अर्को देश बोकेको गीतलाई सुन्न चाहे, ठुला ठुला महल कर्णदासबाट।

ठुला ठुला महल होइन, कर्णदास भनेर राखेको थियो, एकदमै मन रसाउने अनि देशलाई बोकेको गीत भनेर राखेको थियो। र लामो समयसम्म यो गीतलाई नेपाली मनमुटुले रुचाएको थियो र हरेक बिहानी यो गीतले मान्छेलाई रसाउने गर्थ्यो, यो गीतले मान्छेलाई एउटा ऊर्जा दिने गर्थ्यो र एकदम मिठो गीत रह्यो। अब भने हामीहरू अर्को विधि अर्को गीततर्फ नै मैले ढकेल्न चाहेँ। यो चाहिँ पुरानै गीत रहेछ, साँचेर आउँ जस्तो लाग्छ, एकदम मिठो गीत रहेछ।

साझी राखौँ जस्तो लाग्छ गीतभरि तिमीलाई, बाँधि राखौँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई। एकदम मिठो कुमार सानो जीवार रह्यो, एकदम मिठो गीत रह्यो त्यो। र पुरानो गीतको त्यो शब्द अनि सङ्गीतले पक्कै पनि मान्छेहरूलाई त्यो पुरानो समयमा नै लाने गर्छ, र एकदमै मैले यो गीतलाई इन्जोय गराएको थिएँ। र अब नै हाम्रो कार्यक्रमको अन्तिम समयमा आइसकेको छौँ। तपाईँहरू सुन्दा सिरबाग रेडियो 103.7 तङ्गमा म यादव मर साथमा, र अहिले पनि कार्यक्रम घडीमा 7:50 गइसकेको छ। र हामीहरू हरेक साता बुधबारको दिन 7 बजीदेखि 8 बजीसम्म विभिन्न विधाका कुराहरूलाई पनि वचन गर्छौँ। कहिले हाम्रो सामाजिक कुराहरूलाई पनि ल्याउने गर्छौँ, त कहिले हामीहरू यस्ता हरेक विधालाई कोट्याउने गर्छौँ। र लामो समयदेखि हामीले यो कार्यक्रमलाई चलाइराख्नुको कारण यो पनि हो कि हामीहरू भिन्न ठाउँमा, भिन्न परिवेशमा, भिन्न भाषा बोल्ने ठाउँमा रहनु कारणले गर्दा पनि काहीँ न काहीँ भाषा कमी सुनिरहेको, भाषालाई हामीले अलिकति त्यति जति सुन्नुपर्थ्यो त्यति नसुनिरहेको कारणले पनि काहीँ न काहीँ यो कुराहरूले एउटा सहयोग पुऱ्याउँछ मान्छेलाई भनेर पनि हामीले यो लामो समयदेखि निरन्तरता दिइरहेछौँ। र भन्दै धेरै समय नलिकन मैले अब अर्को गीत सुन्नुहुन्छ है, भाषण जेलीलाई लता मङ्गेश्वर अनि रामकृष्ण ढकालज्यूबाट।

0: बाचनजेलीलाई लता मङ्गेश्वर अनि रामकृष्ण ढकालबाट आएको थियो र उहाँको लता मङ्गेश्वरज्यूको पनि एउटा ठुलो योगदान रहेछ नेपाली सङ्गीत जगतमा र अब नै हाम्रो कार्यक्रमको अन्तिम समयमा आइसकेछौँ र नचाहँदा नचाहँदै पनि कार्यक्रमदेखि विदा लिनुपर्ने हुन्छ र तपाईँहरू सुन्दैन त श्रीपाल रेडियो 103.7 तरङ्गमा म यादव मौका साथमा र हरेक साता मेरो यस्तै यस्तै विदेखा कुराहरूलाई वचन गर्छौँ र सामाजिक सामाजिक कुराहरूलाई पनि हामीले समय समयमा अँगाल्ने गर्छौँ र अर्को स्टुडियोमा अब भने अस्ट्रेलियन कन्ट्री लिएर ग्यारी पेङ्गेलेज्यू आउनुहुनेछ र त्यसरी नै 10 बजीदेखि उता डेफिनेटली नो रिलेसन लिएर ब्यान एन्ड प्यास आउनुहुनेछ र 12 बजीदेखि उता कम्युनिटी रेडियो बज्नेछ भन्दै म यादव मगर पनि कार्यक्रमदेखि बिदा लिन्छ अर्को साता फेरि पनि यसरी नै भेट्ने नै छौँ र विभिन्न समयका कुराहरूलाई हामीले खोताल्ने नै छौँ बजाउने नै छौँ भन्दै म यादव मगर पनि कार्यक्रमदेखि बिदा लिन्छ धन्यवाद
1: अब आउने साल हेरा मेरो चन्द्र सूर्य फरफराउँछ लहराउँछ।